सहज सुभाए। परमात्मा दे सिफत सलाह नूं सुन के, ए भाई परमात्मा दी सिफत सलाह नूं सुन के आत्मक अडोलता विच ते प्रभु दे प्रेम विच भिज जाईदा। भीने दा मतलब है भिज जाना, सीज जाना। प्रभु दे प्रेम विच ते आत्मक अडोलता विचो भिजदे ने, पसीजदे ने भाई। जेड़े गुरु के प्यारे इन कन्ना नाल गुरु सोबत विच बैठ के रब्बी सिफत सलाह दे गुण सुनदे ने। गुरमत सहजे नाम ते आए, भाई गुरु दी मत ते तुर के न परमात्मा दा नाम जपिया कर, अते नाम जप के सहजे आत्मक अडोलता विच टिक। सलीका ढंग की है गुरु दी मत ते तुर के, गुरु दी दसी मत ते जुलियां चलियां, परमेश्वर दा नाम रब्बी सिफत करदियां, आत्मक अडोलता विच गुरु अमरदास महाराज वचन कर दे टिक टिक जाईदा। जिन को तुर लिखिया तिन गुर मिलिया, तिन जन्म मरन पौ भागा। जिन्हां मनुखां नूं तुर तों लिखे हुए मत्थे दे लेख जदों उगड़दे ने, प्रगट हुंदे ने, उहनां नूं गुरु दा मिलाप हुंदा है। गुरु दा मिलाप भी इन्ना आसान नहीं, गुरु अमरदास महाराज बचन करदे ने। जदों जिन्ना मनुखां दे धुर तों मत्थे दे लिखे हुए लेख उगड़दे ने, जागदे ने भाग, क्योंकि भाग असी मालक कोलों लिखा के आए हां, परमेश्वर कोलों। सतगुरु पंजवें पातशाह महाराज बचन करदे ने, जद जीव ए दुनिया ते आउंदा है ना, ते आउन समय परमात्मा दे हाथ विच कलम पकड़ी हुई है। वो अपनी कलम नाल जीव दे मत्थे दे उत्ते जीव दी भाग कह लो, किस्मत कह लो, नू वाहिगुरु आप खुद हथी लिखदा। ये उसे लेख का जिक्र है जी, हाथ अगम, हाथ हथ विच, अगम का मतलब है पहुंच प्रभु दे हथ विच, कलम अगम मस्तक लेखावती। मत्थे विच प्रभु लिखदा, उदे हथ विच जेड़ी कलम पकड़ी हुई उदे नाल ओ लेख जदों उगड़दा है ना, प्रगट हुंदा है, ते गुरु के प्यारे हो मेरे सतगुरु विचार अधीन शब्द विच दस दे तीन गुर मिलिया, उन्हां नू गुरु मिलता है, उन्हां नू गुरु दा मिलाप हासिल हुंदा है। ते जदों चंगे ते वड्डे भाग करते जेड़े मत्थे विच लिखे उगड़दे ने, गुरु मिलता है, ते फिर जीव नू तीन जन्म मरण पाओ भागा। जन्म मरण दा मतलब है बार बार जम्मण ते मरण दे गेड़ दा पाओ अर्थ है डर, भागा दा मतलब है चला जाता है। जीव दे जम्मण मरण दा डर खत्म हो जाता है, डर ही खत्म हो जाता है जदों गुरु मिलता है। ते गुरु कदों मिलता है, जदों वाहिगुरु दे हत्थीं लिखे मत्थे दे लेख उगड़दे ने। अंदरों दुरमत दूजी खोई, सो जन हर लेव लागा। जिस मनुख ने इस मार्ग ते जुल के चल के अपने अंदरों अपने हिरदे विचों दुरमत खोटी मत, ओ मत जेड़ी
رب نالوں گرو نالوں توڑ کے مایا نال جوڑ دی ہے، پدارتھاں نال جوڑ دی ہے۔ جدوں کسے گرمک نے یہ مارگ دڑ کر لیا نا، گرو کے پیارے ہو گرو ملیا، متھے دے پاگ جاگے، وہ پھر اپنے اندروں ایک کھوٹی مت نو مار دیندا ہے، جڑا مار دے وے سو جن ہر لیو لاگا۔ وہ پرماتما نال اپنی لیو نو سورت نو جوڑ لیندا، او دی سورت رب نال جڑ دی۔ اج سارا سنسار ساری دنیا کلپ رہی ہے کہ میں یہ دھرم کرم کر رہی ہاں، کر دیاں کدے سورت شبد نال، سمرن نال، بانی نال جڑی نہیں، کیوں نہیں جڑ دی؟ میرے گرودیو سمجھاؤں دے، جنہ چرے اندر درمت ٹھکی ہے اونہ چر گرو دی مت نہیں آن دی، گرو دی مت تو بنا کرتے نال لیو نہیں جڑ دی، نہیں لگ دی۔ اونا دی لگ گئی جنہیں اندروں درمت نو کھویا ناس کر دیتا۔ جن کو کرپا کینی میرے سوامی، جنہ منوکھاں تے میرے مالک سوامی نے اپنی کرپا کیتی، تین آن دن ہر گن گائے، او پھر ہر وقت، آن دن دا مطلب ہر سمے دن رات پرماتما دی صفت و صلاح، پرماتما دے گن گاندے رہندے۔ سن من پینے سہج سوبھائے، اے میرے من، پربھو پرماتما دی صفت و صلاح سن کے آتمک اڈولتا وچ تے پربھو دے پریم وچ بھج سکی، پربھو دے پریم وچ تے آتمک اڈولتا وچ تائیوں ہی بھج سکید ہے جے کنا نال پربھو دی صفتو سلا سنیے۔ جگ میں رام نام نستارا، جگ ایتھے جگ دار تھے کدابی نہیں لینا، سات جگ، تریتا یگ، دوآپر یگ یا پھر کل یگ، اے او یگ نہیں ہے۔ ایتھے جگ دار تھے جی جگت سنسار دنیا، مہد آخری ارتھ جگت دے وچے، رام نام رب دے نام نال ہی نستارا پار اتارا، اے جگ